0: ना बिल्कुल जनाब दादा पे मटे शीशा बेचार रेडियो मन बटग्राम मातवेलेशी तासरो निजाम सईद तासु तसे वेलेशी छाबे जर जर राशेदा मग थवय मेसेज खालू खे दमाखिस नमी नवालो شاب الله مو خوشالك الله مو كورونا
1: لغنمو نڈاکا

0: अमन 88.4 नेटवर्क
1: येऊनिम सोलका बाप
2: राशाले का
1: द्रेव सोका बा राशाले का दुई सवाच
2: नेमवान वरत बघे दोतरी दाने वाच शब
3: या लका सेत गानी राजा दा कबाब पमंग बांधी डीर दी लेमू में पे हम न छोड़ कड़े दे
4: न गुल काका ता सुखरे अमीर आवले गलम मेलमनो ल कबाब पड़म
3: राजा यो कबाब मुंह सर ओखरा छ दखले खंदी वर सर खशी
4: न गुल काका जमा पाल दे मैदा के में जख्म दे और पटी बलीगी अजमा में नाराजी
3: गोरा सेवनी तो परुनी बचे और मैदा दे ब्याह खराब था नुस्खा दरता है हम उस लाड़ से आओ दो बड़ा ग्राम हर मेडिकल स्टोर या जर्नल स्टोर ला एसेट गो द मैदे सिरप रावाखला द कम इस्तेमाल न बाद चबदे मैदा दासी चो हुस्पने बाज मवी
4: गुल काका मैदे हुस्पने न हजमई होता सिरा तहकारी چدمیدی ډیر خوب وتل لے زکه ہوتا تا سترے کباب پراتی دی گل کاکا دا نو مورنگی رات بیا وایا چې سوک بدل سیرپ پرانی کی
3: نو می ایسڈ گو دے شین رنگ کے پے میدا جوڑا لا او د بٹاگرام ہر خ میڈیکل سٹور او جنرل سٹور کے خپ آسانتیا سرا ملاوی گی دا نو می اولی کا ایسڈ گو چې هیر درنا نشی
4: گل کاکا دا سپیلنگ رات ہم وایا چوی لکم
3: زدر توائم تی لکا اے سی آئی ڈی جی او ایسڈ گو ایسڈ گو
5: کچرستا سخلیلا تروی تروی اوبرازی در اوٹے نپس مو پا میدہ بوجوی بار بار اڈرکی کوئے میدہ کے مو زخم یا تیزابیت وی نو ہم اس زان لا دمنلی شوی کمپنے دمیدی سیرپ ایسڈ گو راواخلے کم چی د ضلع بٹاگرام ہر خ میڈیکل سٹور او جنرل سٹور کی پا آسانتیا سرا ملاوی گی مین ڈسٹریبیوٹر دے محسن شاہ ٹریڈرز جیل مول بٹاگرام درابطیش میرا دا 0311-158-7745 بل نمبر

0: हेलो, सलाम वालेकुम।
1: السلام عليكم
0: वालेकुम सलाम जी। सोख तो कम जैना जी। डॉक्टर साहब ने बताया सुसु पुख्ता ला रहे।
1: डॉक्टर साहब ने दा पुख्ता ला रहे जो मजे गुर्दे की गिटे ही लाया।
0: हां जी हां।
1: आओ इलाज ने नडीर को होशियार में बताया ग्रे कारण जी बस।
0: बस इलाज ने हम देर करियो निजाम साहब ने नरे करे।
1: نظام
0: خوندین دے گلے لگا مطلب دا بیا جو کنا جو نو ودا کلینک ہم دی استاد خدمت تبارم دا کلینک کلو